आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला 2:30 औ 14 सेकेन्ड भइरहेछ श्रोता, र अब सुनाउन लागिरहेका छौँ नेपाली लोकनी आधुनिक गीत विविध कलाकारको स्वरमा। प्रथममा स्वीकार्नुहोस् यो लोकगीत नरेन्द्र गुरुङ, रीता गुरुङ, अञ्जली प्रधान अनि समूह स्वरमा।

लोकगीत त यहाँले सुनिहाल्नुभयो। अब पालो आधुनिक गीतको तस्विर कार्नुहोस्। यो आधुनिक गीत प्रकृति गिरीको स्वरमा, जसमा शब्द अनि सङ्गीत नरेश कुमार गिरीको।

0: यो प्रसारण हो आकाशवाणी का, अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्याङ्कनका लागि पोर्टल आजबाट शुरू भएको छ। नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेटेको छ र भारतमा पहिलो विश्व योगासन च्याम्पियनसिपको आयोजन 4-8 जुनसम्म अहमदाबादमा हुनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले तेलंगानाको स्थापना दिवसको अवसरमा बधाई दिनुभएको छ। राष्ट्रपतिले सोशल मीडिया पोस्टमा भन्नुभयो, तेलंगानाले समृद्ध सांस्कृतिक विरासत अनि परिश्रमी मानिसहरूको साथ पाएको छ। उहाँले भन्नुभयो, राज्यले नवाचार अनि विकासमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। उहाँले तेलंगानावासीहरूको प्रगति अनि समृद्धिको कामना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज तेलंगानाको स्थापना दिवसको अवसरमा राज्यवासीलाई शुभकामना दिनुभयो। सोशल मीडिया पोस्टमा उपराष्ट्रपतिले भन्नुभयो, राज्य समृद्धि सांस्कृतिक विरासत अनि जीवन्त परम्पराहरूले सम्पन्न छ। उहाँले भन्नुभयो, तेलंगानाले आफ्नो मानिसहरूको रचनात्मकता, नवाचार, कडा मेहनत अनि दृढताको माध्यमले राष्ट्रको प्रगतिमा महत्वपूर्ण योगदान दिएको छ। उहाँले आशा व्यक्त गर्नुभयो, यस अवसरमा सबैलाई राज्यको कल्याण अनि एक विकसित भारतका लागि मिलेर काम गर्नका लागि प्रेरित गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्रीले सोशल मीडिया सन्देशमा भन्नुभयो, तेलंगानाको इतिहास अनि गौरवशाली संस्कृति साहस, दृढ संकल्प अनि संघर्षको प्रतीक हो। श्री मोदीले विकसित भारतको लक्ष्य प्राप्तिका लागि तेलंगानालाई केन्द्र सरकारको सम्पूर्ण समर्थन दिने प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले तेलंगानावासीको असल स्वास्थ्य अनि सफलताको कामना गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। यसले मानिसहरूलाई आत्मनिर्भर, जागरूक अनि सक्षम बनाउँदछ। आज नयाँ दिल्लीमा जनजातीय छात्रवृत्ति योजनाका लाभार्थीहरूलाई सम्बोधित गर्दै राष्ट्रपतिले भन्नुभयो, सही विकास तब मात्र सम्भव छ जब समाजका सबै वर्ग सामाजिक, आर्थिक अनि शैक्षिक रूपले प्रगति गर्नेछ। उहाँले भन्नुभयो, सरकारी छात्रवृत्ति योजनाहरूले जनजातीय समुदायलाई उच्च शिक्षा अनि नयाँ अवसर प्रदान गरी उनीहरूको जीवनलाई परिवर्तन गरेको छ। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारतमा प्रतिभाहरूको कुनै कमी छैन। उहाँले प्रतिभाको पहिचान, पोषित अनि विकासका लागि सही मञ्च प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
2: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ने रोकता। लेकिन मुझे ये जानकर प्रसन्नता हुई कि अपने से अनेक युवाओं ने विभिन्न
1: राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आदिवासी छात्रवृत्ति प्राप्त गर्ने छात्रहरूसित बातचित गर्नुभयो। यस अवसरमा राष्ट्रपतिले उपस्थितहरूलाई सम्बोधित गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो, हाम्रो देशमा प्रतिभाको कमी छैन। उहाँले भन्नुभयो, भारत सरकार आदिवासी छात्रहरूलाई अघि बढाउनका लागि प्रयासरत छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्याङ्कनका लागि पोर्टल आजबाट शुरू भएको छ। यो पोर्टल 6 जुनसम्म खुल्ला रहनेछ। सीबीएसईले भनेको छ, यो सुविधा केवल ती छात्रहरूका लागि उपलब्ध छ जसले आफ्नो मूल्याङ्कित उत्तर पुस्तिकाहरूको प्रति प्राप्त गरेको छ। बोर्डले बताए अनुसार सुरक्षा बढाउनका लागि आधार सत्यापनलाई सामेल गरेको छ। जुन नानीहरूसित आधार कार्ड छैन, उनीहरूको माता तथा पिता अभिभावकको आधार कार्डको उपयोग गर्न सकिनेछ। छात्रहरूको प्रतिहरूमा भेटिएको त्रुटिहरूको सत्यापनका लागि प्रति उत्तर पुस्तिका 100 रुपियाँ अनि पुनर्मूल्याङ्कनका लागि प्रति प्रश्न 25 रुपियाँको भुक्तान गर्न पर्नेछ। शुल्कको भुक्तान केवल युपिआई, क्रेडिट कार्ड, डेबिट कार्ड या नेट ब्याङ्किङ जस्ता अनलाइन माध्यमहरूबाट गर्न सकिनेछ।
3: सीबीएसई ने कहा है कि ये सुविधा केवल उन्हीं विद्यार्थियों के लिए उपलब्ध है जिन्होंने अपनी मूल्यांकित उत्तर पुस्तिकाओं की प्रति प्राप्त कर ली है। बोर्ड ने बताया कि सुरक्षा बढ़ाने के लिए आधार सत्यापन को शामिल किया गया है। जिन बच्चों के पास आधार कार्ड नहीं है उनके माता पिता, रिश्तेदार या अभिभावक के आधार कार्ड का उपयोग किया जा सकता है। विद्यार्थियों को प्रतियों में पाई गई त्रुटियों के सत्यापन के लिए प्रति उत्तर पुस्तिका 100 रुपए और पुनर्मूल्यांकन के लिए प्रति प्रश्न 25 रुपए का भुगतान करना होगा। शुल्क का भुगतान केवल यूपीआई, क्रेडिट कार्ड, डेबिट कार्ड या नेट बैंकिंग जैसे ऑनलाइन माध्यमों से किया जा सकता है। अमन की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: गृह मन्त्रालयले आव्रजन अनि विदेशी संशोधन नियम 2026 अधिसूचित गरेको छ, जसमा आव्रजन अनि विदेशी नियम 2025 अन्तर्गत पञ्जीकरणको समय सीमा अनि अपील तन्त्रमा महत्वपूर्ण बदलाव गरिएको छ। यस संशोधन अन्तर्गत भारत आएको 180 दिन पूरा हुन अघि कुनै पनि समय नै पञ्जीकरण गराउन सकिनेछ। यसअघि 180 दिनको अवधि समाप्त हुन 14 दिनभित्र पञ्जीकरण गराउन अनिवार्य थियो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज इटलीको राष्ट्रिय दिवसको अवसरमा त्यहाँका मानिसहरूलाई शुभकामना दिनुभयो। सोशल मीडिया पोस्टमा डाक्टर जयशंकरले दुई देशबीच विशेष रणनीतिक साझेदारी अझ मजबूत हुनेमा विश्वास जताउनुभयो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज नयाँ दिल्लीमा दक्षिण अफ्रिकाका उपराष्ट्रपति पाल मासातिलेसित भेट गर्नुभयो। सोशल मीडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, दुई नेताहरूले व्यापार, निवेश, लघु अनि मध्यम उद्यमहरू, डिजिटल अनि बुनियादी ढाँचा क्षेत्रहरूमा अवसरहरूमाथि चर्चा गरे। डाक्टर जयशंकरले आपसी साझेदारीलाई मजबूत गर्नका लागि श्री मासातिलेको सराहना गर्नुभयो। श्री जयशंकरले भन्नुभयो, दुई नेताहरूले यस कुरामा सहमत जताउँदै भारत अनि दक्षिण अफ्रिकालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्न पर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
1: नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेट गरेको छ। भ्रमणको क्रममा प्रतिनिधिमण्डलले पार्टीका अन्य वरिष्ठ नेताहरूसँग पनि भेट गर्नेछ। भ्रमणले आरएसपी र भाजपाबीच पार्टी टू पार्टी संलग्नता शुरू गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनैतिक पहुँचमा विचार आदान प्रदान गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। भारतका मुख्य न्यायाधीश सूर्यकान्तले आज सर्वोच्च न्यायालयका 5 नयाँ न्यायाधीशहरूलाई पदको शपथ दिलाउनुभयो। न्यायमूर्ति सिल नागु, श्री चन्द्रशेखर, सञ्जीव सजदेवा अनि अरूण पल्ली सहित वरिष्ठ अधिवक्ता वी मोहनाले सर्वोच्च न्यायालय कालेजियमको सिफारिशमा केन्द्रद्वारा उनीहरूको नियुक्तिलाई मञ्जुरी दिएपछि न्यायाधीशको रूपमा शपथ लिए। कलेजियमको 22 अनि 27 मईमा भएको बैठकहरूमा गरिएको सिफारिसहरूमा कार्यवाही गर्दै केन्द्र सरकारले हिजो उच्च न्यायालयको 4 मुख्य न्यायाधीशहरू अनि वरिष्ठ अधिवक्ता मोहनालाई सर्वोच्च न्यायालयमा पदोन्नत गर्ने मञ्जुरी दिएको थियो। शपथ ग्रहण समारोह राष्ट्रपति द्रौपदी मुर्मूद्वारा सर्वोच्च न्यायालय संशोधन अध्यादेश 2026 लागू गरिएको केही सप्ताहपछि भइरहेको छ, जस अन्तर्गत भारतको मुख्य न्यायाधीश सहित सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको स्वीकृत संख्या 34 बढेर 38 गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले मध्यप्रदेशको सिधी जिल्लामा 1 वर्षमा प्रसव पूर्व अनि प्रसव उत्तर अवधिमा 53 गर्भवती महिलाहरूको कथित मृत्यु भएको सम्बन्धमा राज्यका मुख्य सचिवलाई नोटिस जारी गरेको छ। एक मिडिया रिपोर्टको स्वतः संज्ञान लिँदै आयोगले यस मामिलामा 2 हप्ताभित्र विस्तृत रिपोर्ट मागेको छ। आयोगले भनेको छ, यदि समाचार रिपोर्टमा निहित सत्य तथ्य हो भने यो मानव अधिकारको उल्लङ्घनको एक गम्भीर मुद्दा हो। मिडिया रिपोर्ट अनुसार 53 मातृ मृतकहरूको औसत आयु 26 वर्ष बताइएको छ, जसमा अधिकांश पहिलो या दोस्रो पल्ट आमा बन्ने महिलाहरू सामेल थिए। म्यानमारका राष्ट्रपति युमिन आङ ह्लाइङ भारतको चार दिने भ्रमणको क्रममा आज मुम्बई आइपुग्नु भएको छ। महाराष्ट्रका राज्यपाल जिष्णु देववर्माले छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्नुभएको थियो। शिष्टाचार मन्त्री जयकुमार रावल पनि विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपति युमिन आङ ह्लाइङ आज व्यापार र उद्योग अन्तर्क्रियामा भाग लिने र मुम्बईका विभिन्न स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ। उहाँ आज साँझ लोकभवनमा आफ्नो सम्मानमा आयोजना गरिएको विशेष कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। मुख्यमन्त्री देवेन्द्र फडणवीस उपस्थित हुने कार्यक्रम छ। स्वास्थ्य मन्त्रालयले भनेको छ, देशमा हालसम्म इबोला भाइरसको कुनै मामिला अघि आएको छैन। मन्त्रालयले सल्लाह दिएको छ, यस्ता व्यक्ति जो पछिल्लो 21 दिनमा इबोला प्रभावित देशको यात्रा गरेका छन् अनि उनीहरूमा ज्वरो, टाउको दुख्नु, मांसपेशीहरूमा दुखाइ हुनु जस्ता लक्षण देखिए स्वयंलाई अन्यबाट अलग गर्नुपर्नेछ। मन्त्रालयले अझ भनेको छ, यस्ता व्यक्तिहरूले स्थानीय स्वास्थ्य अधिकारीहरूलाई तुरन्त सूचित गरोस्। नागरिक हेल्पलाइन नम्बर 1075 कल गरेर पनि जानकारी लिन सकिनेछ। भारतले इबोला भाइरससित जुझ्नका लागि अफ्रिकालाई चिकित्सा सहायताको 43 टनको दोस्रो खोप पठाएको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले सोशल मीडिया पोस्टमा जानकारी दिनुभए अनुसार यस खेपमा निदान, निगरानी उपकरण अनि दवाई सामेल छन्। श्री जयशंकरले भन्नुभयो, यसले अफ्रिकी संघका सदस्य देशहरूलाई इबोला भाइरससित जुझ्नमा सहयोग मिल्नेछ। राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। देशभरका 42 उत्कृष्ट पञ्चायतहरूलाई पुरस्कार प्रदान गरिनेछ। समारोहको क्रममा 34 ग्राम पञ्चायतहरूलाई दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत र 8 पञ्चायतहरूलाई नानाजी देशमुख सर्वोत्तम पञ्चायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत पुरस्कार प्रदान गरिनेछ। पुरस्कार प्राप्त पञ्चायतहरूका प्रमुखहरूले आफ्ना उत्कृष्ट अभ्यासहरू र उपलब्धिहरूको बारेमा प्रस्तुतिकरण पनि गर्नेछन्। पूर्व केन्द्रीय मन्त्री तथा हमीरपुर सांसद अनुराग ठाकुरले भन्नुभएको छ, केन्द्र सरकारले हिमाचल प्रदेशमा रेलवे परियोजनाहरूको विस्तार, आधुनिकीकरण अनि विद्युतीकरणका लागि वर्ष 2026-27 2,911 करोड रुपियाँ आवंटित गरेको छ। काङ्गरा रेलवे स्टेशनमा घाँटीको रेल सेवा नवीनीकरणको चर्चा गर्दै श्री ठाकुरले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, यो आवंटन यसअघिका यूपीए सरकार अवधि आवंटित 104 करोड रुपियाँको अनुदानभन्दा लगभग 27 गुणा अधिक हो। श्री ठाकुरले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले पछिल्लो 12 वर्षमा राज्यमा अभूतपूर्व रेलवे विकास कार्य गरेको छ। श्री ठाकुरले भन्नुभयो, भानुपाली विलासपुर रेल लाइनको काम प्रगतिमा छ अनि यसमा पहिले नै 6,798 करोड रुपियाँ खर्च गरिएको छ। उहाँले भन्नुभयो, मनसुन अवधि क्षतिग्रस्त पटरीहरू अनि बगेको पुलहरूको मर्मतपछि 2 सालपछि पठानकोट जोगिन्दर नगर सेवा फेरि सुरु भएको छ। इजरायल र हिजबुल्लाह बीच अमेरिकाले गरेको युद्धविराम खतरामा छ। यो सम्झौताले क्षेत्रमा तनाव कम गर्ने अपेक्षा गरिएको थियो, तर हालैका सैन्य उल्लङ्घनहरूले यसको दिगोपनमाथि गम्भीर प्रश्न उठाएका छन्। लेबनानी अधिकारीहरूले इजरायलमाथि आक्रमण बन्द गर्ने अमेरिकी प्रस्तावलाई हिजबुल्लाहले स्वीकार गरेको बताएका छन्। यद्यपि यो सम्झौता व्यापक युद्धविराम होइन, दक्षिणी लेबनानका केही भागहरूमा आक्रमणहरू अझै पनि जारी छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हिजबुल्लाहसँगको सम्पर्कपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई युद्धविराम सम्झौताको रूपमा वर्णन गर्नुभएको छ। भारतमा पहिलो विश्व योगासन च्याम्पियनसिपको आयोजन 4-8 जुनसम्म अहमदाबादमा हुनेछ। यसका लागि अमेरिकाबाट योगा एथलिटको एक टिम भारतका लागि प्रस्थान भइरहेको छ। संयुक्त राज्य योगासन खेल महासंघ USISFले संयुक्त राज्य योग संघ USYA अनि विश्व योगासनका सहयोगले च्याम्पियनसिपका लागि टिम अमेरिकाको प्रतिनिधिमण्डलको घोषणा गरेको छ। अमेरिकी योगा एसोसिएसन अनि USISFका संस्थापक अनि अध्यक्ष बलविन्दर सिंहले यस आयोजनमा 11 सदस्यीय अमेरिकी दलको नेतृत्व गर्नेछ। प्रतिनिधिमण्डलका एथलिट युवा अनि वरिष्ठ श्रेणीहरूमा प्रतिस्पर्धा गर्नेछ, जसमा प्रतिभागीहरूको आयु 10-55 वर्ष बीच हुनेछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीवी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलङ्गना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSEले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्याङ्कनका लागि पोर्टल आजबाट शुरू भएको छ। नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेटेको छ र भारतमा पहिलो विश्व योगासन च्याम्पियनसिपको आयोजन 4-8 जुनसम्म अहमदाबादमा हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
5: अब प्रस्तुत छ समसामयिक समीक्षा, विषय छ हाइड्रोजन इन्धन कोषमा आधारित हरियो र दिगो यातायात। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क NST आकाशवाणी। भारत वर्ष 2070 नेट शून्य कार्बन उत्सर्जन हासिल गर्ने आफ्नो प्रतिबद्धतालाई समर्थन गर्न एक विशाल हरित यातायात क्रान्तिबाट गुज्रिरहेको छ। यो संक्रमण द्रुत विद्युतीय सवारी साधन ईभी अपनाउने व्यापक सार्वजनिक ट्रान्जिट विस्तार र शहरी भीड़भाड़ वायु प्रदूषणसँग लड्न दिगो माल दुबानी रसद तर्फको धक्काद्वारा लंगिरहेको छ। देशभरि लाखौं ईभी दर्ता भएका छन्। यो वृद्धि विद्युतीय 2 पाङ्ग्रे सवारी साधन, 3 पाङ्ग्रे सवारी साधन र व्यवसायी फ्लिटहरूको विस्तारद्वारा सञ्चालित छ। राज्य यातायात उपक्रमहरूले सक्रिय रूपमा डिजेल फ्लिटहरूलाई शून्य उत्सर्जन विकल्पहरूसँग प्रतिस्थापन गरिरहेका छन्, जसलाई पीएम ई बस सेवा योजना जस्ता पहलहरूद्वारा समर्थित गरिएको छ। टियर 1 र टियर 2 शहरहरूमा मास रैपिड ट्रान्जिट नेटवर्क, मेट्रो रेल नेटवर्क द्रुत गतिमा विस्तार भइरहेको छ, जसले लाखौं निजी सवारी साधनहरूलाई सड़कबाट हटाउँदैछ। लगानी हाइड्रोजन इन्धन सेल प्रविधिमा निर्देशित भइरहेको छ। विशेष गरी भारी शुल्क भएका व्यावसायिक सवारी साधनहरू र लामो दूरीको ट्रेकिङका लागि हरियो र दिगो यातायाततर्फको एक प्रमुख कदममा भारतीय रेलवेले हालै उत्तरी रेलवेको समर्पित जिन्द सोनीपत खण्डमा 10 कारको हाइड्रोजन इन्धन सेल आधारित रेल सेलनहरूको लागि पाइलट मार्गको रूपमा पहिचान गरिएको छ। रेल सेटको लागि जिन्दमा एक स्वदेशी हाइड्रोजन भण्डारण र इन्धन भर्ने सुविधा स्थापना गरिएको छ। पेट्रोलियम र विस्फोटक सुरक्षा संगठन PESOले साइटमा कम्प्रेस्ड हाइड्रोजन ग्यासको भण्डारण र वितरणको लागि आवश्यक इजाजत पत्र प्रदान गरेको छ। इन्धन भर्ने कार्यको लागि हाइड्रोजन कम्प्रेस प्रणाली प्रदान गरिएको छ, साथै आवश्यक प्राविधिक सहयोग र महत्वपूर्ण पार्ट पूर्जाहरू पनि उपलब्ध गराइएको छ, ताकि भरपर्दो र असल फल सुरक्षित कार्य सुनिश्चित गर्न सकियो।

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। मिजोरमले खेत बचाउ अभियानको सुरुवात गरेको छ। यो पहल कृषि अनि किसान कल्याण मन्त्रालयको नेतृत्वमा सुरु भएको हो। यसको उद्देश्य माटोको क्षय रोक्न अनि टिकाउ कृषि पद्धतिहरूलाई बढावा दिनु हो। राज्यपाल विजय कुमार सिंहले लोकभवनमा यस अभियानको सुरुवात गर्नुभयो। उहाँले प्राकृतिक कृषि पद्धतिहरूमाथि बल दिनुभयो अनि रासायनिक उर्वरकहरू तथा कीटनाशकहरूको अत्याधिक उपयोगमाथि चिन्ता व्यक्त गर्नुभयो। उहाँले प्रधानमन्त्रीको राष्ट्रिय मिसन अन्तर्गत प्राकृतिक कृषितर्फ लाग्ने आह्वान गर्नुभयो। मिजोरमका राज्यपाल विजय कुमार सिंहले सिलङमा 4 जुनमा हुने पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको तयारीहरूको समीक्षा गर्नुभयो। लोकभवनमा भएको बैठकमा आज गृहमन्त्री अमित शाहको अध्यक्षतामा हुने यस उच्च स्तरीय क्षेत्रीय मञ्चमा मिजोरमको विकासात्मक प्राथमिकताहरूलाई प्रभावी ढंगले प्रस्तुत गर्नमाथि बल दिइनेछ। गुवाहाटीको वरिष्ठ क्षेत्रमा एउटै विद्यालयका 4 विद्यार्थी रहस्यमय रूपमा बेपत्ता भएको घटनाले सनसनी मचाएको छ, जसको कारण उनीहरूका परिवार र स्थानीयहरू चिन्तित छन्। बेपत्ता विद्यार्थीहरूको पहिचान दैमारी बरुवा सिंह र राई उपाधिधारीको रूपमा गरिएको छ। 4 जना विद्यार्थीहरू बेलतला माझीपारा मध्य अङ्ग्रेजी विद्यालयका विद्यार्थी र वरिष्ठको बेरबारी क्षेत्रका बासिन्दा हुन्। परिवारका सदस्यहरूका अनुसार विद्यार्थीहरू हिजो बिहान स्कूलको लागि घरबाट निस्केका थिए, तर त्यस बेलादेखि बेपत्ता छन्। व्यापक खोजीका बावजुद पनि विद्यार्थीहरूको कुनै पत्तो लागेको छैन। घटनापछि परिवारका सदस्यहरू चिन्तित छन्। पुलिसलाई घटनाको बारेमा जानकारी गराएको छ र विद्यार्थीहरूलाई खोज्ने प्रयास तीव्र पारेको छ। पुलिसले विभिन्न कोणबाट यस विषयमा अनुसन्धान गरिरहेको छ र विद्यार्थीहरूको बारेमा जानकारी संकलन गर्ने प्रयास गरिरहेको छ। आसामको माजुलीमा एक नाबालिग बालिकालाई दुष्कर्म गर्ने 6 जनालाई पुलिसले पक्राउ गरेको छ। यो घटनाले क्षेत्रमा व्यापक आक्रोश फैलाएको छ। पुलिस स्रोतका अनुसार घरमा अरू नभएको मौका छोपेर उनीहरूले यो दुष्कृति गरेको बताएको छन्। यसबाहेक उजुरीमा पीडितलाई कसैलाई नभन्न धम्की दिएको र उनको ज्यान जोखिममा पर्ने चेतावनी समेत दिएको उल्लेख छ। पीडितको उजुरीको आधारमा पुलिसले अनुसन्धान सुरु गरी 6 जना अभियुक्तलाई पक्राउ गरेको छ। यसैबीच पुलिसले घटनाका विभिन्न पक्षहरूको अनुसन्धान जारी राखेको छ। घटनाले क्षेत्रमा व्यापक आक्रोश फैलाएको छ। दोषीहरूलाई कडा सजायको माग गर्दै पुलिसले कानून अनुसार थप कारवाही गरिरहेको छ। गुवाहाटीमा जारी लागू औषध विरोधी अभियानको एक भागको रूपमा वशिष्ठ पुलिसले एक ठूलो अभियान सञ्चालन गर्दै 4 कुख्यात लागू औषध तस्करहरूलाई पक्राउ गरेको छ र 11 लागू औषध दुर्व्यवसायीहरूलाई पक्राउ गरेको छ। अपरेसनको क्रममा पुलिसले 111 ग्राम हेरोइन र 100 खाली कन्टेनरहरू पनि जफ्त गरेको छ। आज पुलिसले दिएको जानकारी अनुसार सूचनाको आधारमा गरिएको यो अपरेसनले लागू औषधको खरिद बिक्री र सेवनमा संलग्न व्यक्तिहरू विरूद्ध कारवाही गरेको छ। पक्राउ परेका तस्करहरूसँगको सोधपुछको आधारमा लागू औषध सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको छ। पुलिस अधिकारीहरूले रोजगारी र शिक्षाको लागि गुवाहाटी आउने सम्मानित र सम्पन्न परिवारका धेरै युवाहरू पनि लागू औषधको लतको शिकार भइरहेकोमा चिन्ता व्यक्त गरे। यसले समाज र युवाहरूको भविष्यमा गम्भीर प्रभाव परिरहेको छ। हेरोइन र अन्य वस्तुहरू जफ्त गरिएको यस घटनामा थप अनुसन्धान भइरहेको छ र पुलिसले शहरमा लागू औषध ओसार पसार विरुद्धको अभियानलाई तीव्र बनाउने बताएको छ। मणिपुरमा सुरक्षा बलले हिज छुट्टा छुट्टै कार्यवाहीमा 4 जनालाई पक्राउ गरेको छ। यसमा प्रतिबन्धित आतंकवादी संगठन आरपीएफ पीएलएका 2 सक्रिय कार्यकर्ता र 2 लागू औषध तस्कर समावेश छन्। राज्य पुलिस मुख्यालयले आज जारी गरेको आधिकारिक जानकारी अनुसार सुरक्षा बलले इम्फाल पूर्वी जिल्लामा एक कार्यवाहीको क्रममा आरपीएफ पीएलएका 2 सक्रिय कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तहरूको पहिचान 49 वर्षीय खुराई निङथौबुङ लिकाई निवासी मैबाम अरुण सिंह उर्फ उरु र 30 वर्षीय पौरवी औमाङ लिकाई निवासी थाङजाम सुरन कुमार सिंह उर्फ असौबा उर्फ राजेशको रूपमा गरिएको छ। अरुण सिंहलाई पोरोमाठ पुलिस चौकी क्षेत्रको टोप अवाङ लिकाईमा रहेको सामुदायिक हल नजिकै पक्राउ गरेको थियो भने सुरन कुमार सिंहलाई टोप मका लिकाईबाट पक्राउ गरिएको थियो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। 3:45 पुनः नयाँ समाचार संस्करणका साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

FM 103.5 MHz को ध्वनि तरङ्गमा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 3:20 भइरहेछ श्रोता, र अबको क्रममा यहाँहरू समक्ष राख्न लागिरहेका छौँ केही लोकनी आधुनिक गीतहरूको कार्यक्रम, गीत संगीत विविध कलाकारहरूको स्वरमा। प्रथममा स्वीकार्नुहोस् अजनीश राईको स्वरमा यो आधुनिक गीत।

श्रोता, सङ्गीतले संसार परिवर्तन गर्न सक्छ किनभने यसले मानिसहरूलाई नै परिवर्तन गर्न सकिन्छ। कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस् दीपा रुचालको स्वरमा, जसमा शब्द अनि सङ्गीत कमल उपासकको।

0: समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, सही विकास तब मात्र सम्भव छ जब समाजका सबै वर्ग सामाजिक, आर्थिक अनि शैक्षिक रूपले प्रगति गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलङ्गाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। भारतले इबोला भाइरससित जुझ्नका लागि अफ्रिकालाई चिकित्सा सहायताको 43 टनको दोस्रो खेप पठाएको छ र महिला क्रिकेटमा भारत अनि इङ्ल्यान्डबीच तेस्रो अनि अन्तिम T20 अन्तर्राष्ट्रिय म्याच आज इङ्ल्यान्डको टान्टनमा खेलिनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। यसले मानिसहरूलाई आत्मनिर्भर, जागरूक अनि सक्षम बनाउँदछ। आज नयाँ दिल्लीमा जनजातीय छात्रवृत्ति योजनाका लाभार्थीहरूलाई सम्बोधित गर्दै राष्ट्रपतिले भन्नुभयो, सही विकास तब मात्र सम्भव छ जब समाजका सबै वर्ग सामाजिक, आर्थिक अनि शैक्षिक रूपले प्रगति गर्नेछ। उहाँले भन्नुभयो, सरकारी छात्रवृत्ति योजनाहरूले जनजातीय समुदायलाई उच्च शिक्षा अनि नयाँ अवसर प्रदान गरी उनीहरूको जीवनलाई परिवर्तन गरेको छ। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारतमा प्रतिभाहरूको कुनै कमी छैन। उहाँले प्रतिभाको पहिचान, पोषित अनि विकासका लागि सही मञ्च प्रदान गर्न पर्ने आवश्यकतामाथि बल दिनुभयो। एक रिपोर्ट।
2: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ते रोकता था। लेकिन मुझे ये जानकर प्रसन्नता हुई कि अपने से अनेक युवाओं ने विभिन्न क्षेत्रों में उच्च शिक्षा प्राप्त की है।
1: राष्ट्रपति द्रौपदी मुर्मूले तेलङ्गानाको स्थापना दिवसको अवसरमा बधाई दिनुभएको छ। राष्ट्रपतिले सोसल मिडिया पोस्टमा भन्नुभयो, तेलङ्गानाले समृद्ध सांस्कृतिक विरासत अनि परिश्रमी मानिसहरूको साथ पाएको छ। उहाँले भन्नुभयो, राज्यले नवाचार अनि विकासमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले सोसल मिडिया पोस्टमा भन्नुभयो, तेलङ्गानाले आफ्नो मानिसहरूको रचनात्मकता, नवाचार, कडा मेहनत अनि दृढताको माध्यमले राष्ट्रको प्रगतिमा महत्त्वपूर्ण योगदान दिएको छ। उहाँले आशा व्यक्त गर्नुभयो, यस अवसरमा सबैलाई राज्यको कल्याण अनि एक विकसित भारतका लागि मिलेर काम गर्नका लागि प्रेरित गर्नेछ। यसै गरी प्रधानमन्त्री नरेन्द्र मोदीले सोसल मिडिया सन्देशमा भन्नुभयो, तेलङ्गानाको इतिहास अनि गौरवशाली संस्कृति साहस, दृढ संकल्प अनि सङ्घर्षको प्रतीक हो। श्री मोदीले विकसित भारतको लक्ष्य प्राप्तिका लागि तेलङ्गानालाई केन्द्र सरकारको सम्पूर्ण समर्थन दिने प्रतिबद्धता दोहोऱ्याउनुभयो। उहाँले तेलङ्गानावासीको असल स्वास्थ्य अनि सफलताको कामना गर्नुभयो। राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। राज्यभरका 42 उत्कृष्ट पञ्चायतहरूलाई पुरस्कार प्रदान गरिनेछ। समारोहको क्रममा 34 ग्राम पञ्चायतहरूलाई दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत र 8 पञ्चायतहरूलाई नानाजी देशमुख सर्वोत्तम पञ्चायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत पुरस्कार प्रदान गरिनेछ। पुरस्कार प्राप्त पञ्चायतहरूका प्रमुखहरूले आफ्ना उत्कृष्ट अभ्यासहरू र उपलब्धिहरूको बारेमा प्रस्तुतीकरण पनि गर्नेछन्। प्रवर्तन निदेशालय ईडीले मुम्बई, सुरत, अङ्कलेश्वर र राजकोटका 20 स्थानमा खोजी गरिरहेको छ। निर्देशालयले सलीम इस्माइल डोला र उनका सहयोगीहरूद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संगठित लागु औषध तस्करी सिन्डिकेट विरुद्ध यो कारवाही गरेको हो। यो कारवाही मनी लन्ड्रिङ रोकथाम ऐन PMLA 2002 प्रावधान अन्तर्गत गरिएको छ। निर्देशालयका अनुसार अनुसन्धानले रासायनिक पदार्थहरूको खरिद, मेफेड्रोनको निर्माण, लागु औषधको अन्तर्राज्यीय परिवहन अनि वितरण, अन्तर्राष्ट्रिय लागु औषध तस्करी, विविध च्यानलहरू मार्फत अपराधको आम्दानी सङ्कलन र लुकाउने कार्य, सहयोगीहरू र अन्य व्यक्तिहरूको नाममा चल र अचल सम्पत्तिको अधिग्रहणमा संलग्नता एक सांगठनिक अन्तर्राष्ट्रिय आपराधिक सञ्जालको खुलासा गरेको छ। लागु औषध पदार्थहरूको अवैध ओसार पसारसँग सम्बन्धित अपराधहरूमा मुम्बईमा सलीम डोला र अन्य विरूद्ध दर्ता गरेका धेरै एफआईआरहरूको आधारमा ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको थियो। सरकारले गत महिना सलीम डोलालाई टर्कीबाट पक्राउ गरेको थियो। उनी दाउदका नजिकका सहयोगी हुन् र उनले अन्तर्राष्ट्रिय लागु औषध नेटवर्क सञ्चालन गरेका थिए। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाएको त्रुटिहरूको सत्यापन अनि पूर्ण मूल्याङ्कनका लागि पोर्टल आजदेखि सुरु भएको छ। यो पोर्टल जुन 6 चल्नेछ। सीबीएसईले भनेको छ यो सुविधा केवल ती छात्रहरूका लागि उपलब्ध छ जसले आफ्ना मूल्याङ्कित उत्तर पुस्तिकाहरूको प्रति प्राप्त गरेको छ। बोर्डले बताए अनुसार सुरक्षा बढाउनका लागि आधार सत्यापनलाई सामेल गरेको छ। जुन नानीहरूसित आधार कार्ड छैन उनीहरूको मातापिता अभिभावकहरूको आधार कार्डको उपयोग गर्न सकिनेछ। छात्रहरूको प्रतिहरूमा भेटिएको त्रुटिहरूको सत्यापनका लागि प्रति उत्तर पुस्तिका 100 रुपियाँ अनि पुनः मूल्याङ्कनका लागि प्रति प्रश्न 25 रुपियाँको भुक्तान गर्न पर्नेछ। शुल्कको भुक्तान केवल यूपीआई, क्रेडिट कार्ड, डेबिट कार्ड या नेट बैंकिंग जस्ता अनलाइन माध्यमहरूबाट गर्न सकिनेछ।
3: सीबीएसई ने कहा है कि ये सुविधा केवल उन्हीं विद्यार्थियों के लिए उपलब्ध है जिन्होंने अपनी मूल्यांकित उत्तर पुस्तिकाओं की प्रति प्राप्त कर ली है। बोर्ड ने बताया कि सुरक्षा बढ़ाने के लिए आधार सत्यापन को शामिल किया गया है। जिन बच्चों के पास आधार कार्ड नहीं है उनके माता पिता, रिश्तेदार या अभिभावक के आधार कार्ड का उपयोग किया जा सकता है। विद्यार्थियों को प्रतियों में पाई गई त्रुटियों के सत्यापन के लिए प्रति उत्तर पुस्तिका 100 रुपए और पुनर्मूल्यांकन के लिए प्रति प्रश्न 25 रुपए का।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। स्वास्थ्य मन्त्रालयले भनेको छ देशमा हालसम्म इबोला भाइरसको कुनै मामिला अघि आएको छैन। मन्त्रालयले सल्लाह दिएको छ यस्ता व्यक्ति जो पछिल्लो 21 दिनमा इबोला प्रभावित देशको यात्रा गरेका छन् अनि उनीहरूमा ज्वरो, टाउको दुख्नु, मांसपेशीहरूमा दुखाइ हुनु जस्ता लक्षण देखे स्वयंलाई अन्यबाट अलग गर्नुपर्नेछ। मन्त्रालयले अझ भनेको छ यस्ता व्यक्तिहरूले स्थानीय स्वास्थ्य अधिकारीहरूलाई तुरन्त सूचित गरोस्। नागरिक हेल्पलाइन नम्बर 1075 कल गरेर पनि जानकारी लिन सकिनेछ। भारतले इबोला भाइरससित जुझ्नका लागि अफ्रिकालाई चिकित्सा

मुद्दामा सहयोग मिल्नेछ। केरलम विधानसभामा कांग्रेस नेता सानिमोल उस्मान उपाध्यक्ष चुनेका छन्। सानिमोल उस्मानलाई 99 भोट जबकि विपक्षी उम्मेद्वार मोहम्मद मोहसिनलाई 34 भोट प्राप्त भयो। भारतीय जनता पार्टीका 3 सदस्यहरूले मतदानमा भाग लिएनन्। अफ्रिकाका 2 वरिष्ठ डेमोक्रेटिक सेनेटरहरूले एआई चिफ निर्यात नियन्त्रणमाथि चिन्ता व्यक्त गरेको छ। उनीहरूले आशंका व्यक्त गरे अनुसार ट्रम्प प्रशासनको नीतिगत कमजोरीका कारण अमेरिकाको उन्नत एआई चिफ चीनी कम्पनीहरूसम्म पुगेको छ, जसले चीनको सैन्य क्षमता मजबूत हुन सक्नेछ। एलिजाबेथ वारेन अनि एन्डी किमले बताए अनुसार पछिल्लो 18 महिनामा निर्यात नियन्त्रण नियमहरूलाई अध्ययन गरिएको छैन, जसले चीनका कम्पनीहरू आफ्नो विदेशी शाखाहरूको माध्यमले अमेरिकी अत्याधुनिक तकनिकसम्म पहुँच हासिल गर्न सक्नेछ।

0: बिहानको टन टनमा खेलिनेछ म्याच। भारतीय समयअनुसार राति 11 बजेदेखि सुरु हुनेछ। यो समाचार युट्युबमा @AI@Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, सही विकास तब मात्र सम्भव छ जब समाजका सबै वर्ग सामाजिक आर्थिक अनि शैक्षिक रूपले प्रगति गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलङ्गाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। भारतले इबोला भाइरससित जुझ्नका लागि अफ्रिकालाई चिकित्सा सहायताको 43 टनको दोस्रो खेप पठाएको छ। र महिला क्रिकेटमा भारत अनि इङ्ल्यान्ड बीच तेस्रो अनि अन्तिम T20 अन्तर्राष्ट्रिय म्याच आज इङ्ल्यान्डको टन टनमा खेलिनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचारका साथ 5:05 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ देशभक्ति सङ्गीत।